एक दुई तीन चार पाँच दुई तीन चार पाँच छ गन्दे सब गरे सपना देखे माया नु मैले तिम्रो सिउँदो मरेको